0: پروگرام کے ازک شمار وق ووت اند دینے یس تو بیس سپدو تہندس خدمت اندر حاضر ازکس دیو میزبان مبشر رفائیس اجازت
1: ایم آکاش وانی سمپرتی وارتاہ شویانتام پرواچکہ جتین شرما अथ वार्ताः। प्रधानमन्त्री नरेन्द्र मोदी अद्य जकार्तायाम् इण्डोनेशिया देशस्य प्रधान राष्ट्रपतिना प्रबोवो सुबियान्तो इत्यमुना सह द्विपक्षीय वार्तां विधास्यति। प्रधानमन्त्री श्रीमोदी राष्ट्रपति प्रबोवो इत्यस्य आह्वानेन तत्र त्रिदिवसीय आधिकारिक प्रवासे ह्यः एव जकार्ता नगरं सम्प्राप्तवान्। अत्रागमने तावत् इण्डोनेशिया वायुसेनायाः युद्धक विमानैः प्रधानमन्त्रिणः विमानस्य गगनमार्गे संरक्षणं कृतम्। सहैव विमानपत्तने राष्ट्रपति

0: सत्यो खाना आपने सुना, उम्मीद करते हैं आपको खाना पसंद आया होगा। और आज का टॉपिक बहुत ही सेंसिटिव टॉपिक है, बड़ जान इशू छो, जिस दिन घर घर की कहानी है और हर एक के लिए जानना बहुत ज़रूरी है, घर घर के लिए जानना बहुत ज़रूरी है। और घर घर की कहानी ना बने ये चीज़, ये जो प्रॉब्लम है वो हम यहाँ पर दुआ करते हैं। लेकिन हम चलते हैं अपने एक्सपर्ट, अपने डॉक्टर साहब की ओर और जानने की कोशिश करेंगे कि अगर आजकल ये हमजन बर्निंग इशूज, बर्निंग सर्जिकल इशूज, सानन बचन मंज लबने यवान छे, ये मगर आज लबने छे यवान, ये मन हिंद मेन कॉजेज क्या छे। डॉक्टर साहब, इत पर जन तई वनु कि वो पंचे वरी गई यमन चीजन ट्रिगर गमतिस, ठीक। वो पंचे वरी वनो ने इसके सुनो, त्रु वरी या पांच त्रु वरी ब्रो, अगर इस सोरे के ठीक ओस बचन असल पर, मतलब बच्चे होते थे ये सारी चीज़ें देखने को नहीं मिलती थी, आज क्या बचन मज यम चीज़ यहाँ लबन, तो अजिक मल माज अजिक पेरेंट्स क्या कपल्स क्या परेशान, फैमिलीज की फैमिलीज परेशान है और ये सारी जो परेशानियाँ हैं ये यम जन डिफेक्ट्स या यम जन प्रॉब्लम सन फेट्स मन इन वाले बचन मज माज हिंद शिकम मजे लबन यमन हिंद मेन कॉजेज क्या हेकन अ
1: وچھ تھی ون اخت تھی ون وہ پتم پنچو ترہ ور پہ گو اہس الٹرا ساؤنڈ ایویلیبل یت پک اپ گھن جلدی یا ڈائگنوز گھن زین برو یہ پرابلم امہ برو تسان مگر یہ پیشنٹ گھن ڈائگنوز کیس آسان دور دراز علاقن من پیسفل ڈیتھ گھن ڈائگنوز مگر تعداد اس ڈیفنیٹلی واقع کم ایز آف ناو یہ زن وچمت زن کنجنر انامبلیز ات ریزن گی دہ مین زن زن یہ لیٹ میرج وچ ویس سی ون کہ رشتہ ثانڈن ہے لڑکہ کیا کران کماؤن لڑکی حالانکہ ریزق اللہ تعالیٰ یہ نسا یہ یہ روزگار روزگار مطلب کیا گو یہ ضروری نوکری گیا روزگار گو کھون چون اللہ تعالیٰ پریت کھانے دم سو ساروی کھو بہت پرابلم زن یوتھس مجھے تم یس کال لیٹ میرج ہے کنجنرل خاص کر کروموزم ات مجھے کنڈیشن ڈاؤن سنڈروم سہ کامن آج پیرنٹس آسان اراؤنڈ تھٹی لیٹ تھٹیز مجھے پہ گوڈنک بچن سہ ڈاؤن سنڈروم آپ تمس تم اشوز تم سند اشوز تک سے پہ ایسوسیٹ اناملیز آپ سو ساروی کھت بوڑھ اکھ سہ لیٹ میرج تک لیٹ میرج مجھے انسانس ہارمل امبیلنس امس مزان یہ زن فیمیلز مجھ ایگ یا میلز آسان گڈ کوالٹی تمہ سات یہ کی سو یہ چیز یہ بیس ساروی کھت امپارٹنٹ ایڈلٹریٹڈ فوڈ ویس تھی کھانا تہ چیز ملاوٹ ملاوٹ خاص کر انڈسٹریلائزیشن ویس پولیوشن باقی باقی اگر تھی وچو آبس مجھے جوسن مجھے پریت کن مجھے آرگنس فاسفورس زن کنٹینٹس ایوری تھنگ اس وجہ سے آ گئی کہ وی ڈائگنوز گا مگر دو اٹ واز انشلی گڑ تھی پلان ویس مگر زیادہ اینڈ ریزن یہ امپارٹنٹ کہ لیٹ میرج تو دم چیز زن ایڈلٹریٹڈ فوڈ انڈسٹریلائزیشن ریزن کہ زن امچ انسیڈنس زیادہ ون
0: کیا ہیکو کرتھ زن یہ ایڈلٹریٹڈ فوڈ کت تہ کرو زن چیز کھانا ونکس سون گھر یہاں مز نچ کوشش کت پہ کرو یتھ ڈیولپڈ ٹائم زن ونکس وی آر ماڈرنائزڈ ناؤ ٹیکنالوجی کا زمانہ ہے

0: स्वास्थ्य का आधार। अधिक जानकारी के लिए लॉग ऑन करें www.fssai.gov.in पर।
1: इशूड इन पब्लिक इंटरेस्ट बाय ऑफिस ऑफ द कमिश्नर फूड एंड ड्रग्स एडमिनिस्ट्रेशन J&K।
2: मोहब्बत वही जो दिल से हो, बात वही जो दिल से कही जाए, दोस्त वही पक्का जो दिल से साथ निभाए, रिश्ता वही बेजोड़ जो दिल से जोड़ा जाए। दिल से ही तो होते हैं इरादे चट्टान से, दिल से ही तो बनते हैं घर खाली मकान से। इसलिए खाइबर सीमेंट का जर्रा जर्रा दिल से बना है। खाइबर सीमेंट, दिल से बनाओ।
3: केंद्र शासित प्रदेश जम्मू और कश्मीर पवित्र श्री अमरनाथ जी यात्रा 2026 में पधारे सभी श्रद्धालुओं का हार्दिक स्वागत करता है। यात्रा को सुरक्षित और सुखद बनाने के लिए कृपया कुछ महत्वपूर्ण बातों का ध्यान रखें।
4: जम्मू कश्मीर के बाहर के प्रीपेड सिम कार्ड यहां काम नहीं करते। यात्री बालटाल, लुनवान तथा अन्य बेस कैंप पर उपलब्ध विशेष काउंटर से पहले से एक्टिवेट किए गए सिम कार्ड प्राप्त कर सकते हैं। यात्रा मार्ग पर लगाए गए साइन बोर्ड, एडवाइजरीज और सुरक्षा निर्देशों का पालन अवश्य करें। किसी भी प्रकार का शॉर्टकट न अपनाएं और डेंजर जोन से दूर रहें। अगर सांस लेने में दिक्कत महसूस हो तो तुरंत नजदीकी हेल्थ सेंटर से संपर्क करें। पर्याप्त मात्रा में पानी पीते रहें और शरीर को हाइड्रेटेड रखें। अपनी शारीरिक क्षमता के अनुसार ही यात्रा करें और समय समय पर आराम जरूर करें। किसी भी सहायता या आपातकालीन स्थिति में नजदीकी पुलिस या सुरक्षा बल से संपर्क करें।
3: आपकी सुरक्षा हमारी प्राथमिकता है। इन निर्देशों का पालन करते हुए बाबा बर्फानी के दर्शनों का आनंद लें।
4: इशूड इन पब्लिक इंटरेस्ट बाय डायरेक्टोरेट ऑफ इंफॉर्मेशन एंड पब्लिक रिलेशंस गवर्नमेंट ऑफ जम्मू एंड कश्मीर।
5: آداب، یہ چھ آکاشوانی سرینگر شام چہ 7:30 بجے موشو کاپرنی بوزنائے خبر گڑ خاص خاص خبرن پٹھ اخ نظر۔ وزیر اعظم تو انڈونیشیا کس صدرس درمیان وفد سترچ کت بات، نریندر مودی آو انڈونیشیا اعلی ترین شہری اعزاز دن۔ لیفٹنٹ گورنرن ہز ٹھاٹری ڈوڑہس مز ترٹ پین ست پد سپدمتس صورت حالس سام اثر زدن فوری امداد واگزار کرنے کی ہدایت۔ وزیر اعلی سن نوجوانن باپت محفوظ تو با اعتبار سمندر اپار پلیسمنٹ یقینی بنانے تاکید۔ تو سالانہ شری امرناتھ جی یاترا رت پٹ جاری۔ ون خبر تفصیل سان۔ وزیر اعظم نریندر مودین چھ بھارت تو انڈونیشیا درمیان مضبوط سٹریٹجک شراکت داری پٹھ زور دیوان وونمت زی امہ سیت گژھن صرف دوشوین ملکن ہنز خوشحالی مز ہریر بلکہ میل علاقائی تو عالمی امن و استحکامس تہ پوچھر۔ جکارتاس مز انڈونیشیائی پارلیمنٹس تقریر کران وون نریندر مودین زی بھارت تو انڈونیشیا درمیان چھ ہت واد ورین ہند پران تعلقات یم جمہوری قدر پان ون بھروس تو ین کال باپت ہوئی نظریہ تھاوان چھ۔ وزیر اعظمن وون زی بھارت چھ امن استحکام ترقی تو خوشحالی پٹھ پس تھاوان۔ تمو وتلو دہشت گردی خلاف کل ہم کارائی کرنچ ضرورت۔ تمو کر بھارت بحر الکاہل سان عالمی خط جنوبس مز امن ڈنج تھاونک تاکید۔ امہ برہ کر وزیر اعظمن جکارتاس مز انڈونیشیا کے صدر پرباو سبیانٹوس سد دو طرف تعلقات کس پور منظرنامہ سام ہن باپت تو دشون ملکن درمیان کل ہم بچاؤ شراکت داری وزجار دن باپت وفد سترچ کت بات۔ ات دوران آو آز وزیر اعظم نریندر مودیس انڈونیشیا کے بہل پائے شہری ایوارڈ بنٹینگ اڈی پرانا عطا کرنے۔ لیفٹنٹ گورنر منوج سنہان دی ڈوڈا کے ضلع ترقیتی کمشنرس ہدایت زی تم گھن ضلع کس ٹھاٹری علاقس مز ترٹ پین کن متاثر عیالن فوری طور امداد واگزار کرن۔ لیفٹنٹ گورنر نے آج ڈوڈا کس ڈپٹی کمشنرس ست کت کرت صورت حالس سام۔ ایل جی ایس آو ون زی ات آفس دوران ووت واریاہن مکانن کیو دکانن نقصان۔ وین گو کن جانی نقصانچ یا کانسی ہند زخمی سپدنچ چھن کان خبر۔ منوج سنہان دت حکمن ہدایت زم گھن بحالی کام ست ست نیشنل ہائی وے 244 گاڑین ہند سینس گھنس لائق بنانچ کام مز تھی ان۔ وزیر اعلی عمر عبداللہ نے آج سری نگر اکس میٹنگ دوران جموں

0: हेलो, आपकी फरमाइश।
1: सलामुअलैकुम।
0: वालेकुम अस्सलाम।
1: ठीक पर छो
0: अल्हम्दुलिल्लाह। कामल छो
1: मुझे साहब भैया कुपारा चेक की तौर पर
0: कट पेट।
1: कुपारा चेक की तौर पर
0: ओके, बनो नाव वेन यू नाव क्या छो।
1: मैं ना इशफाक अहमद मागरे।
0: अशफाक अहमद मागरे।
1: اہن حظ آ
0: اشفاق صٲب ؤنۍ تو کُس ہیٚو فِلمہِ بٲتھ چھُ بوزُن؟
1: اچھا بابا یہِ ہے پریٖت جہاں کی ریٖت صدا ہے پریٖت جہاں کی ریٖت صدا
0: ضروٗر بوزناوو تۄہہِ سۭتۍ کُس یژھِ بیٚیہِ یہِ فِلمہِ بٲتھ بوزُن؟
1: مےٚ سۭتۍ حظ چھِ کیٚنٛہہ سٲتھی حظ۔
0: ناو ؤنِو تِہُنٛد۔
1: گۄڈٕ حظ مےٚ برادر ترٛےٚ حظ، آصِف احمد ماگرے، مُبشر احمد ماگرے، مُرتضیٰ احمد ماگرے، محمد افنان ماگرے تہٕ محمد ادیان ماگرے۔
0: چلو ضروٗر، انشاء اللہ تُہنٛدِ پسنٛد ہُنٛد بٲتھ کرو پیش تۄہہِ خٲطرٕ۔